جیسے کپڑے کپڑے بننے والا جلاہا ایک ایک تاگے کی تند کو جوڑ جوڑ کر کپڑا بناتا ہے، پر ایسا بھی ہو جاتا ہے جب یہ تاگوں کی تندیں الجھ جاتی ہیں تو کپڑا بننا رک جاتا ہے۔ جو کپڑا بنانے کا کاریا ہے رک جائے گا۔ جتنی دیر تک ان الجھیوں ہوئی تندوں کو کوئی سلجھاتا نہیں، اپنے آپ تو جے الجھنے مکیں گی نہیں، سلجھانا ہی پڑے گا۔ اس کو سلجھانے کے لیے جس کو سلجھانا آتا ہے وہی سلجھا سکتا ہے، پر جتنی دیر یہ سلجھیں گی نہیں آگے کا کام بند ہو جائے گا، بڑھے گا نہیں۔ ایسے ہی معلوم ہوتا ہے ہمارے جیون میں الجھنے ہی الجھنے ہیں، وہ سبھی الجھنے ہماری اپنی ہی ڈالی ہوئی ہیں۔ مرشے کا جو برتاؤ ہے، سواؤ ہے، اس نے ہمیشہ ہی سدا ہی الجھنے ڈالی ہے، سلجھانا اس کو آتا نہیں۔ اور آتمک جیون جینے کے لیے سلجھانا بہت اتی ضروری ہے، اتیانت ضروری ہے۔ دیکھنا کیسی الجھنے ہیں، فطر شبد میں بتایا شری روپی کنواں ہے، کوٹا ایک شری روپی کنواں ہے، جو کیسی الجھنے ہیں، کیسے سلجھیں گی، اپنے آپ تو سلجھیں گی نہیں۔ شری روپی ایک کنواں ہے، اس کنویں میں پانچ چرخی لگی ہوئی ہیں، پانچ گیان اندروں کی، اور ایسی بدھی جو بویک نہیں، جو برے اور بھلے کی بچار کرنے والی نہیں، وہ اس شری روپی کنویں سے ایک ٹوٹی ہوئی رسی، ٹوٹی ہوئی لاج کے ساتھ بری واسناؤں کا پانی بھرتی جا رہی ہے۔ اور دیکھنا رسی تو ٹوٹی پڑی، لیکن ٹوٹتی جا رہی ہے، لیکن شری روپی کنویں سے ایسی بدھ جو ببیک نہیں، وہ مندی واسناؤں کا، وکاروں کا، برے کرموں کا پانی بھر رہی ہے، پرتی جا رہی ہیں۔ ایک پتر شبد میں اور بولا، اوہ جے دس سے کھو ہڑی کون لاج بہاری، لاج گھڑی سے ٹوٹ پڑی اوٹ چلی پنہاری۔ پنہاری کیا کرے گی جب رسی ٹوٹ جائے گی، لاج ٹوٹ جائے گی، کیا ملے گا آپ کو؟ آخر کار تو پچھتانا ہی پڑے گا۔ ایسے ہی الجھنے ہیں ہماری جیون میں، دیکھنا کسی کی 20 سال کی لاج ٹوٹ گئی، کسی کی 30 سال کی، کسی کی 40 سال کی، کسی کی 50 سال کی، کسی کی 60 سال کی، کم ہو گئی آنکھوں والی، اتنا بوڑھا ہو گیا ابھی بھی بری واسناؤں کا پانی بھرتا ہے،
अभी भी विकारों का पानी पड़ता है, अभी भी इसको शांति नहीं। देखना हम जीवन में कितना कुछ खा गए होंगे, कितना पानी पिया होगा, कितना भोजन लिया होगा, कितने मेवे खाए होंगे, इसका कोई लेखा जोखा है? सब कुछ खाकर भी हम भूखे के भूखे हैं। आखो भाई, इतना बूढ़ा हो गया, 60 साल की रस्सी टूट गई, आंखों में तो दिखाई नहीं देता। थाके नैन सरवन थाके, थाकी सुंदर काया, जरा हाक दी सब मत थाकी, एक ना थाक समाए। अखा आंखें जवाब देगी, देखता कम है, कानों में सुनाई नहीं देता। आज जो जीभ है बोलती नहीं, ततलाती है। आखो भाई, मात को क्या हो गया? बूढ़े की मात को सब बोलते हैं, ये तो बूढ़ा हो गया, इसकी तो जो बुद्धि है ना, इसकी मात भी 72 की हो गई। ये बूढ़े को तो हम सोच भी सोचनी ठीक नहीं आती। सब कुछ इसका कम हो गया, बल कम हो गया, इसके जो ज्ञान इंद्रे वो साथ नहीं देते, कर्म इंद्रे भी साथ नहीं देते, लेकिन अभी भी माया का मोह नहीं टूटा। आखो भाई करो, अभी भी माया के मोह की जाल के गिरफ्त में अपने आप को बांधा हुआ है। एक ना थाक समाया, एक पितृ शब्द में और बोलते हैं, एक कुआं में एक गिर गया, बहुत अंधेरा था, उसको अचानक अचन चेत एक लज एक रस्सी हाथ में आ गई। उसने सोचा काम बन गया, अब तो बाहर निकल आएंगे। क्या देखा, जब ऊपर चढ़ने लगा, उस बंधी हुई रस्सी को पकड़कर वहां एक तुपका तुपका तुपका शहद का डिग रहा था, माखियों का डिग रहा था, वो उसकी जबान में आ गिरा, उसको मीठा लगा। उसने सोचा कोई बात नहीं, बाहर तो फिर आ जाएंगे, पहले हम मीठा खा लें। वो मीठा खाने में मस्त हो गया। इतने में क्या हुआ, जहां पर वो रस्सी बनी हुई थी वहां एक चिट्टा चूहा, एक काला, उस रस्सी को काट दिया। ओ खूह में डिग पड़ा। ऐसे सतगुरु बोलते हैं, अनदिन मूसा लाज चुकाई, गिरत कूप में खाए मिठाई। देखना संसार रूपी कुएं में हम गिर पड़े हैं, श्वासों की रस्सी हमें मिली। इस मनुष्य जामे को सफल बनाने के लिए हम तो अपनी जीभ के चस्कों, पदार्थों के लोभ के इतने मस्त हो गए, हम कि श्वासों रूपी लस्सी तो टूट गई पर हासिल कुछ नहीं किया। ऐसे एक दृष्टांत एक महात्मा देते थे हमें, जब हम छोटे थे, कहते एक सांप के मुख में एक मेंढक आ गया। उस मेंढक ने अपना मुख खोल लिया, दूसरे मेंढक ने पूछा ये क्या करें, आप तो मरने लगे हैं, तो आपने मुंह क्यों खोला? कहते क्या पता मरते मरते कोई मच्छर मुंह में आ जाए। आखो भाई, ऐसा हमें बताया गया, बूढ़ा तो हो गया, देखना किसे समय भी अंत काल आ सकता है। आखो भाई करो, पर हम ऐसी उलझन में बंधे हुए हैं कि हमें आयु तो कम हो रही है लेकिन वो बुरे विकार कम नहीं हुए। वो ऐसे ही है,
دیکھ لینا کسی کو یہ بتاؤ، کبھی کہہ کر دیکھ لینا، ارے بھائی نام جپ لے، آخو بھائی کرو، بہت کچھ کھا لیا پی لیا، اب تو نام جپ لے، کس کو پوچھ لیں؟ ہم بھی کہتے ہیں آپ بھی پوچھ کر دیکھ لیں، ہم پوچھتے ہیں ایک ہی ہمیں اس کا جواب ملتا ہے، کیا کریں ابھی نہیں، ابھی تو ہم نے بہت کام کرنے ہیں، اپنے کٹمب کو پالنا ہے، اس کو کام لگانا ہے، ابھی تو ہمارے سر پر ہمارے کندھوں پر بہت ذمہ داریاں ہیں، ہمارے کندھوں پر، ہم سب کام کر لیں پھر ہم نام جپیں گے، پہلے تو کام تو مکا لیں، کام مکا لیں گے اپنی ذمہ داریوں کو پورا کر لیں گے، ذمہ داریوں کو تو پھر کر لیں گے، نام جپ لیں گے، لیکن اس سے یہ پوچھنا چاہیے کیا کسی نے گارنٹی لی ہوئی ہے کہ ہم بوڑھے ہو کر مریں گے؟ کسی نے ایسی گارنٹی لی ہے کہ ہم سب ذمہ داریوں کو پورا کر کر مریں گے؟ ہم نے تو دیکھا ہے کہتے گرب گلے، ہم نے دیکھا کتنے بالغ کتنے جوان جوبن بھر میں چلے گئے سنسار سے، پتر بانی میں کیا ہے، نئے باہر اک نئے جوبن ہے، نئے بردی کچھ بند، او ویلا نہ بوجھی ہے جو آئے پرے جم فند، کتنے آئے کتنے چلے گئے، یہ بھی بتایا گیا جیسے کرسان بوے کرسانی، کاچی پاکی باڑ پرانی، جو جنم ہے سو جانو موا، گوبند بھگت استر ہے تھیا۔ دیکھنا جب کسان بوتا ہے نا، اس کو یہ یقین ہے، بھروسہ ہوتا ہے کہ جو میں بوا ہے اس کو کاٹنا ضرور ہے، ہر کسان جو بھی ہو جو ترتی میں بوتا ہے ایسا بھروسہ کرتا ہے ایک دن اس کو کاٹنا ہے، جو جن میں سو جانم ہوا، ایسے ہی جس نے جنم لے لیا یقین کرنا اس نے ایک دن مرنا بھی ضرور ہے، جس نے بھی جنم لے لیا وہ مرے گا۔ جب ہم نے دیکھا ایک کھیت میں ایک کھیت کا رکھوالا کسان نے وہاں پر بٹھا دیا راکھی کرنے کے لیے، جب راکھی کرنے کے لیے وہ گیا، اس کے جانے سے پہلے اس کھیت میں ایسی فصلیں تھی جن کو ایسے پھل لگے ہوئے تھے جو پک رہے تھے، اور اس کے جانے سے پہلے ایسا بھی دیکھا اس نے، ایسی فصلیں بھی تھی جن کو پھول آئے ہوئے تھے، پھولوں نے پھل بننا تھا، اس نے دیکھا ایسی فصلیں بھی تھی جو ترتی میں پنگر رہی تھی، اس کے سامنے بھی بوئی گئی۔ دیکھو رکھوالا تو کھیت کی راکھی کرتا ہے، کسی کو بھی کھیت میں اندر نہیں جانے دیتا، کچی فصل تو کیا وہ پکی بھی کاٹنے نہیں دیتا، لیکن کھیت کا مالک آ جاتا ہے، کھیت کا مالک آ کر اس کھیت میں جاتا ہے، راکھی کرنے والا اس کو سلام بھی بلاتا ہے، راکھی کرنے والے کے سامنے سامنے کیا ہو رہا ہے وہ دیکھتا ہے، یہ مالک کے کیا ہو گیا، اس کسان کو کیا ہوگا، یہ پکی فصل کی بجائے کچی کیوں کاٹ رہا ہے؟
لیکن راکھی کرنے والا مجبور ہے. وہ تو یہ بولتا ہے یہ مالک ہے, اس کے آگے ہم کیا کر سکتے ہیں, اس کو کیسے سمجھا سکتے ہیں, ایسے نہ کرو ایسے کرو. ایسے ہی جب ہم سنسار میں آئے, ہمارے آنے سے پہلے ہمارے بزرگ ماتا پتا دادا دادی آدھ ایک ایسے بزرگ آئے ہوئے تھے, ہمارے آنے سے ہمارے گھر میں بہنیں آئیں, آخو آئے گا, میرے بھائی آئے, میرے آنے سے میرے گھر میں بیٹی آئی, بیٹے آئے. دیکھو ہم آئے, سب پروار دیکھا, کسی کی کیا مجال ہے, ہمارے کسی چھوکرے کو کسی بزرگ کو کوئی بول سکے, ہم جھگڑا کرتے ہیں. لیکن جب مالک پربھو آپ آ جاتا ہے, وہ کیا کرتا ہے, کبھی 5 سال کا بوٹا لے جاتا ہے, کبھی 10 سال کا لے جاتا ہے, کبھی 50 سال کا لے جاتا ہے, کبھی 60 سال کا لے جاتا ہے. ہم کیا کریں, ہم تو یہی بولتے ہیں, جس تاکرسیوں نہ ہی چارہ تاں کو کی جائے ساتھ نمسکار. ہم تو یہی بولتے ہیں, نانک بولن چکھنا دکھ چھڈ منگی ہے سکھ, سکھ دکھ دوئے در کپڑے پہرے جائے منک, جتھ ہے بولن ہاری ہے تتھ ہے چنگی چپ. جتھے بحس نہیں کر سکتے, آگے کچھ نہیں کہہ سکتے, وہاں پر تو چپ ہی کرنی پڑتی ہے. ایسے بھی ہو جاتا ہے کھیت وہاں پر ہی رہ جائے, رکھوالے کوئی لے جائے. ایسے بھی ہو جاتا ہے پروار یہاں ہی, ہم اپنے آپ کو اس پروار کا مکھی مانتے تھے, وہ مکھی کوئی لے جاتا ہے. اس لیے سمجھاتے ہیں, آپ تو کہتے ابھی تو نہیں, ہم ذمہ داریوں کو پورا کر کر مریں گے, پھر نام جپ لیں گے. ارے بھائی کیسے جپے گا, جب نینو نیر پہ تن کھینا پے کیس تو دوانی, رودا کانٹ شبد نہیں اچرے اب کیا کرے پرانی. جب آپ کا گلا کھوں کھوں کرے گا پھر جپ لیں گا, آنکھوں میں پانی نرنتر بڑھے گا بہے گا پھر جپ لیں گا, نہیں جپ سکے گا. کہندے ارے بھائی میں آپ کو بات بتاتا ہوں, آپ نے تو کیا کرنا ہے, کیا نبھانا ہے, آپ کے جو شریر کے انگ ہیں نا, ان انگوں نے ہی آپ کو ویلا کر دینا ہے. بھائی گرداس بھی بولے, انا لولا پنگلا تن تھکا من دے دستا, آنکھیں ہوتے ہوئی اندھا ہو گیا, پیر ہوتے ہوئے لنگڑا ہو گیا. میں نے تو دیکھا, آپ نے دیکھا ہے, جب بالک تھا تب بھی سہارے کی ضرورت ہوتی تھی, بوڑھا ہو گیا اب بھی. بالک اوستھا میں دانت نہیں تھے, بوڑھا ہوا تب بھی. بالک اوستھا میں بھی کامتا تھا, بوڑھا ہوا تب بھی. بالک اوستھا میں تتلاتی زبان سے مانگتا تھا, بوڑھا ہوا تب بھی. ارے سوچو بھائی, جب نام جپنے کا سماں ہے کیوں نہیں جپتے. آنکھوں بھائی ایسی الجھن میں بندہ ہوا, آج کہہ رہے ہیں کائرے من بکھیا بن جائے, وشے وکاروں کے جنگل میں کیوں جا رہا ہے. آنکھوں بھائی گرو ارے نام کیوں نہیں لیتا پرماتما کا, جس نے آپ کی ہر سمے سہایتا کی ہے, سہائی ہوا ہے, آگے بھی ہوگا.
भूलो रे ठग मूरी खाए। एक बात मैं आपको बताता हूं, ऐसे लगता है इस मनुष्य ने परमपिता परमात्मा को गवाया नहीं, भुलाया है। आखो वाहेगुरु। मैं फिर बोल दूं, इस मनुष्य ने प्रभु को गवाया नहीं, भुलाया है। देखना जी, हमने गवा दिया होता ना, एक बुरकी भी हम मुख में नहीं डाल सकते। आखो वाहेगुरु। उसको गवाकर तो हम एक कदम भी नहीं चल सकते, उसको गवाकर तो हम बोल भी नहीं सकते, देख भी नहीं सकते, उसको गवाकर को तो जी भी नहीं सकते। यह सच्चाई बात है, हमें उसको गवाया नहीं, भुलाया है। आखो वाहिगुरु। जब हम ये बोलते हैं भुलाया है, तो पितृवाणी में ऐसा संकेत दिया है, ए भूला नहीं भुलाया गया है। आखो वाहिगुरु। भूलो रे, भगत जी ने कमाल कर दी। विस्माती विचार प्रगट करती है। आखो वाहिगुरु। भूलो रे, देखना ये भूला नहीं, इसको भुलाया गया है। मानमुख भूले भुलाई है, भूली थोर न कर। सवाल करने वाले ये करते हैं, आप कहते हैं भुलाया गया, तो किसने भुलाया है? आखो भाई, आपने ये बोला कि भूला नहीं भुलाया गया है, तो किसने भुलाया? ता साहिब कहते हैं बाबा माया भरम भुलाए। आखो भाई, इसको माया ने भुला दिया, माया ने पुलावड़ों से पुला दिया। भुलावड़े भुली पुल पुल पछो ताणी, फिर छोड़ अड़ी सुती फिर की सार ना जानी। ए माया के पुलावड़ों में पुल गया। फिर सवाल करते हैं, ये तो 84 लाख जूनों का सरदार था, इसको तो सब बोलते थे बहुत सुंदर, बहुत चतर, बहुत सियाना, ये भूला क्यों? क्यों भुलावड़े में आया? आखो वाहेगुरु। ये भुलावड़े में क्यों भूला और कैसे भूला? जब हमें ये बोला भूलो रे ठग मूरी खाए, आखो वाहेगुरु, इसको माया ने कैसे भुला दिया? कहते हुआ क्या, इस माया ने इसको ठग मूरी ठग बूटी सुंगा दी। आखो वाहेगुरु। जय ऐसे समझ लें कि इस माया ने इसको ठग बूटी खिला दी, ठग ओरी, भूलो रे ठग मूरी खाए। ए पलावड़ों में आकर भूल गया, इसने माया की ठग मूरी खा ली, ठग बूटी खा ली। कहते फिर क्या हुआ? कहते रतन पदार्थ खोया ठगया मुठा जाए। कहते हुआ क्या, जब इसने ठग बूटी खाई तो इसका रतन पदार्थ, ज्ञान का पदार्थ जो इसको सूझ थी वो जाती रही। ये तो ये भूल ही गया कि मैं इंसान भी हूं कि नहीं। ये भूल ही गया कि मैं मनुष्य भी हूं कि नहीं। देखना, मन करके मनुष्य है, तन कर नहीं। मनुष्य होता ही मन कर। जे अगर मन वाला मनुख होकर, मनुष्य होकर मन को नहीं पहचानता, सिर्फ तन को पहचानता है, तो इसकी बिरती पशु बिरती है। जे मन वाला मनुष्य होकर आत्मा को जानता है तो महात्मा है।
जब हम मन वाले मनुष्य होकर सिर्फ तन को देखेंगे, मन हमारा जरूर मैला होगा। जब मन वाला मनुष्य मन को आत्मा की ओर ले जाता है तो मन निर्मल हो जाएगा। हमारा मन मैला क्यों है कि हम तन की तरफ झुकाव रखते हैं, शरीरों की तरफ झुकाव रखते हैं, शरीरों को देखते हैं, शरीर में रहने वाले को नहीं। आंखों वाहेगुरु, हम शरीरों को तो पहचानते हैं, जो शरीर में आप नारायण रहता है उसको पहचानते ही नहीं। आंखों वाहेगुरु, जो इस मंदिर में भगवान रहता है उसको तो पहचानते नहीं। तो फिर मन मैला होता है, उसके पहचाने तो बिना मैला होगा, जरूर होगा, होता रहेगा। आखो वाहेगुरु, आखो वाहेगुरु, वाहेगुरु। अब कहते हैं कि ये बहुत सियाना था, 84 लाख जूनों का सरदार, फिर इसने ये ठग मूरी क्यों खाई? आज के शब्द में कहते ऐसे हुआ, जैसे मीन पानी में रहे काल जाल की सुध न लहे। जैसे मछली पानी में रहती है, पानी में रहकर भी ये नहीं जान सकी कि पानी हमारा जीवन है, ये भी नहीं जान सकी ये जो जाल डाला गया है ये हमारी मौत है। मैं नहीं कहता, सतगुरु कहते हैं, मछली जाल ना जाने सर खारा असगाह, अत सियाणी सुंदरी क्यों कीतो विसाह, कीते कारण पाकड़ी काल न टले सरा। हुण अपने कीते कारण पकड़ी गई है, बड़ी सुंदर सी, सियाणी सी, सतगुरु कहंदे इसने भरोसा क्यों कीता? अगली पंक्ति विच बोले भगत जी, जेबा स्वादी लीलत लोहो, अपने जीव दे स्वादा करके मारी गई। ए मछली अपने जीव दे स्वादा करके मारी गई, ऐसी जीव दे स्वादा करके मारी गई कि लोहे दी कुंडी नूं ही निकल गई ते शिकारी दे जाल विच फस गई। जेबा स्वादी लीलत लोहो, लोहे की कुंडी नूं निकल गई। ते साहिब बोले, भाई रे इउं सिर जाणो काल, ज्यों मच्छी त्यों मानसा पवै अचिंता जाल। आखो वाहिगुरु, जिवें मच्छी ते जाल पै जांदा है। आखो वाहिगुरु, अचिंता ही। इसी तरह समझाते हैं हमें, ऐसे करो, आंखों वाहेगुरु, ऐसे करो भाई। ये मनुष्य भी नहीं जान सका कि परमात्मा की बंदगी हमारा जीवन है, माया का जाल हमारी मौत है। ये जान लेता तो परमात्मा की बंदगी में लीन हो जाता और जीव के चस्कों और पदार्थों के पोगों के लालच में ना आता। ऐसे बोले हैं भगत नामदेव जी, जैसे ए मछली जीव के स्वादों के कारण पाकरी गई, शिकारी के जाल में आ गई, तैसे ही ए मनुष्य पदार्थों के पोगों और जीव के चस्कों लाभ और लोभ की गिरफ्त में बंधा हुआ। ऐसे कनक कामनी बांधियो मोह, सुंदर स्त्री और पदार्थ सोना आदि इस दे मोह पाप माया दे मोह दे रूप रंगा विच इतना मस्त हो जाता है कि इसनू अपना आप भुल जाता है ते माया दे जाल विच